0: वही तो है जो तुमको अपनी निशानियां दिखाता है और तुम पर आसमान से रिज्क उतारता है, और नसीहत तो वही पकड़ता है जो उसकी तरफ रुजू करता है।
1: فَادْعُوا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ وَلَوْ كَرِهَ الْكَافِرُونَ
0: تو خدا کی عبادت کو خالص کر کر اسی کو پکارو اگرچہ کافر برا ہی مانے۔

0: बाद
1: जो बात मैं तुमसे कहता हूँ तुम उसे आगे चलकर याद करोगे और मैं अपना काम खुदा के सुपुर्द करता हूँ, बेशक खुदा बंदों को देखने वाला है।
0: فوقاه الله سيئات ما مكروا وحاق بآل فرعون سوء العذاب
1: غرض خدا نے موسیٰ کو ان لوگوں کی تدبیروں کی برائیوں سے محفوظ رکھا اور فرعون والوں کو برے عذاب نے آ گھیرا

0: आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।
1: सूफी सिंग्स हु दैट विच इज दैट विच वाज दैट विच विल बी।
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون به کام او نگردد به کام خود

0: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان UCP.
1: ایک نیا انداز،
2: ایک نئی سوچ،
1: ایک نئی پہچان،
2: ایک نئی لگن.
1: UCP میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان.
2: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے،
1: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
2: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں، UCP نمبر 1.
1: جب ملتی ہے لگن،
2: محنت،
1: کامیابی اور خلوص،
2: تو بنتی ہے
1: UCP کی دنیا.
2: آپ سن رہے ہیں FM 92.6.
1: سنتے رہیے.
3: السلام علیکم، آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا، جس میں پروگرام کا نام ہے فیکلٹی آر، اور مجھے کہتے ہیں ایمن ثاقب. ہم فیکلٹی آف لینگویج اینڈ لٹریچر کی طرف سے حاضر ہیں، اور اس وقت میرے پاس دو مہمان موجود ہیں، سر راشد حسین اور سر حمزہ امین. میں درخواست کروں گی کہ آپ دونوں اپنا تھوڑا سا شارٹ انٹروڈکشن کرا دیں ہمیں.
4: فرسٹ آف آل آئی وڈ لائک ٹو تھینک یو مس ایمن فار کالنگ اس ایٹ یور شو. دس از حمزہ امین اینڈ آئی ہیو بین ان ٹو لینگویج ٹیچنگ فرام لاسٹ 7 years ان ڈفرنٹ پریسٹیجیس انسٹیٹیوٹس ان لاہور، لائک کامسائرس، علامہ اقبال میڈیکل کالج، یونیورسٹی آف ایجوکیشن، اینڈ مائی کرنٹ اسٹیشن ایٹ یونیورسٹی آف سینٹرل پنجاب.
5: Well, my name is Rashid Hussain and currently I'm working as a lecturer in English Language Center, the University of Central Punjab, and I'm also pursuing my PhD in English Linguistics. Prior to working here for last 4 years, I've been working in National University of Modern Languages and Minhaj University.
3: Thank you so much, Sir Rashid Hussain and Sir Hamza Amin, to be here with us today. So today we will be discussing the importance of English and Chinese language. We will be seeing their global influence, language and culture, business and technology. So let's move towards our first questions. Let's start with a broad one. What makes your language globally important today?
5: We just look at this very phenomenon of English being a lingua franca, then I think we got two major dimensions, technology and economy. According to the recent data, English language teaching industry is more than $60 billion industry, and it is going to be doubled after 2030. تو میرے خیال سے اس کی امپورٹینس اس لحاظ سے بھی بہت زیادہ ہے کہ اسٹوڈنٹس جب بھی مارکیٹ میں جاب ہنٹ کرنے کے لیے جاتے ہیں تو ایک بنیادی ریکوزٹ یا ریکوائرمنٹ یہ ہوتی ہے کہ ان کی کمیونیکیشن اسکلس، جنرلی انگلش کمیونیکیشن اسکلس، بہت اچھی ہونی چاہیے. اکارڈنگ ٹو ریسنٹ رپورٹس بائی 5 major ملٹی نیشنل کمپنیز، دیز آر ٹیک کمپنیز، دے ہیو ہائی لائٹڈ دیٹ دوز ہو ڈو ناٹ پوزیس گڈ انگلش کمیونیکیشن اسکلس اینڈ انالیٹیکل اسکلس، دے آر ناٹ ہائرڈ اینڈ وی ڈو ناٹ پریفر ٹو ہائر دیم. تو میرے خیال سے اس لحاظ سے بہت امپورٹنٹ ہے کہ اسٹوڈنٹس کو اپنی انگلش لینگویج پروفیشنسی کو امپروو کرنا چاہیے اور مارکیٹ ریکوائرمنٹس کے مطابق اس کو دیکھنا چاہیے.
3: Let's ask Sir Hamza Amin to tell a little more about this.
4: Okay, I would like to second Sir Rashid Hussain. Like, English is a global language. It's a language of economy, language of aviation, language of cultural exchange. But the boom in business and economy, and specifically from the 21st century, China emerged as a Thucydidean trap for American economy or for Western economy. So jab hum is perspective se dekhte hain to China ek taraf to duniya ki almost 5th hissa abadi hai. Then agar aap global GDP ka data dekhen to کرنٹ ریسرچ کے مطابق، کرنٹ ڈیٹا میں چائنا اکیلا 19.6% اکانومی میں شیئر ہولڈر ہے، جو کہ گلوبل پارٹ ہے اس کا. تو ہمیں آنے والے وقت میں چائنیز کی امپورٹنس نظر آ رہی ہے، کیونکہ دنیا کا رجحان वेस्ट से अब चाइनीज की तरफ जा रहा है, क्योंकि वो एक मुल्क ही दुनिया का पांचवा हिस्सा है इकोनॉमी में भी और आबादी में भी. सो दैट्स हाउ चाइनीज लैंग्वेज लर्निंग इज नाउ इम्पोर्टेंट इन कॉन्टेम्प्रेरी टाइम्स. एंड वी कैन नॉट लाइक इग्नोर द इम्पोर्टेंस ऑफ इंग्लिश लैंग्वेज, बट करेंटली द वर्ड्स इज शिफ्टिंग फ्रॉम वेस्ट टू चाइनीज वर्ड. सो दैट्स माई ओपिनियन.
3: अब मेरा सवाल सर राशिद हुसैन से होगा कि इंग्लिश लैंग्वेज बिजनेस वर्ल्ड में, टेक्नोलॉजी वर्ल्ड में और एजुकेशन सेक्टर के अंदर बहुत देर से राइज है, और आपको क्या लगता है कि फ्यूचर में इसका किस तरह से लेकर ये चले?
5: जी, मेरे ख्याल में जबानों के राइज होने या गालिब होने का ताल्लुक इस बात से होता है कि किस जुबान के बोलने वाले हुकूमत कर रहे हैं किसी भी एरिया पर या दुनिया पर. तो जैसा कि हम जानते हैं कि कॉलोनाइजेशन के बाद ब्रिटेंस ने तकरीबन दुनिया के ज़्यादातर इलाकों पर हुकूमत की, और जिसकी वजह से हमें ये देखने को मिलता है कि अंग्रेज़ी ज़ुबान हमेशा से गालिब रही है जब से अंग्रेज़ों ने कॉलोनाइज किया. उसके बाद से इम्पॉर्टेंट एक इवेंट ये आता है कि 1990s में इंटरनेट ईजाद होता है, और तब तक अमेरिका भी कॉलोनाइजेशन के बाद अंग्रेज़ी ज़ुबान से मغلوب हो चुका था. तो इंटरनेट की लैंग्वेज अंग्रेज़ी होने की वजह से पूरी दुनिया में इसकी अहमियत और बढ़ गई. और डेविड क्रिस्टल, जो कि एक मशहूर सोशियोलिंग्विस्ट हैं और ब्रिटेन से हैं, वो ये कहते हैं कि हम किसी ज़ुबान के बारे में ये अंदाज़ा नहीं लगा सकते कि कौन सी ज़ुबान कितनी देर तक गालिब रहेगी. तो ये अंदाज़ा लगाना कि अगले 20, 30, 50 सालों में चाइनीज़ ग्लोबल लैंग्वेज बन जाएगी या अंग्रेज़ी रहेगी, ये बहुत मुश्किल है, क्योंकि लैंग्वेजेस इवॉल्व होती रहती हैं, लैंग्वेजेस में तब्दीलियां भी आती हैं. जैसा कि साउथ अफ्रीकन अंग्रेज़ी में हमें करीब 10,000 ऐसे वर्ड्स मिलते हैं जो कि ब्रिटिश इंग्लिश में एग्जिस्ट ही नहीं करते. तो लैंग्वेजेस को मैयर करना या उस डेटा की बुनियाद पर कोई स्पेकुलेशन करना, ये बहुत मुश्किल काम है.
3: नाउ आई हैव अ क्वेश्चन फॉर सर हमजा अमीन. China's growing economic power has led to more global interest in Chinese. Are we seeing a language shift from Mandarin in business and diplomacy?
4: For this question, I think, like as Sir Rashid told us about the supremacy of English language, but nowadays we observed a shift. And in previous banned items, there was something like they banned Huawei's items in America, and in response, China banned Google services in China, and they developed their own. So currently China is an economy that can face anything, any challenge, and they have developed so much things. And currently, according to the data, China is offering maximum scholarships in technology, in medical sectors, in even they are offering scholarships in English language. So that would be a need for the global economies to learn Mandarin and go for Chinese different options, because the world has no other choices remained for them, because Americans and Western world is now working something differently on some different agendas, but the Chinese government is only working for economy, for sustainability, and that is the goal for them.
3: हम बात कर रहे थे चाइनीज और इंग्लिश लैंग्वेज की इम्पोर्टेंस के बारे में. हमारे साथ अभी सर राशिद हुसैन और सर हमजा अमीन हैं. अब वक्त हुआ जाता है एक छोटी सी ब्रेक का. हम थोड़ी देर बाद आपके साथ वापस होंगे. आप सुन रहे हैं FM 92.6 UCP की दुनिया.

0: ये आवाज है लाहौर की, ये आवाज है यूसीपी की। तो सुनते रहिए एफएम 92.6 यूसीपी की दुनिया।
1: वेलकम बैक लिसनर्स, आप सुन रहे हैं एफएम 92.6 यूसीपी की दुनिया और हमारे साथ हैं सर राशिद हुसैन, सर हमजा अमीन। अच्छा, अब हम थोड़ा सा एंड की तरफ जा रहे हैं, तो मैं एक जनरलाइज सा क्वेश्चन करूंगी। अगर आपको अपनी ज़ुबान के बारे में एक सेंटेंस बोलना हो तो आप क्या बोलेंगे? पहले हम सर हमजा से पूछ लेते हैं कि वो क्या कहना चाहेंगे।
2: I would say it's the language of future. I won't say it's the contemporary language, but it is the language of future.
1: Okay. And for Sir Rashid Hussain, what do you have to say?
3: English language is a tool currently for companies, for countries, for academia, because it is being used for not only for exploitation, for so many positive things as well. So I think the thing which is very dominant cannot be inevitable.
1: अच्छा, अभी हम बात एक डिस्कस कर रहे थे कि आपको क्या लगता है अकेडमिया में फिलहाल किस लैंग्वेज का ज़्यादा रोल है और वो किस तरह से प्ले किया जा रहा है? आप दोनों थोड़ा सा अपने बारे में ओपिनियंस बताएं।
2: अकेडमिया में पिछले एक सेंचुरी या मोर देन अ सेंचुरी अगर हम देखें तो दो वजह से इंग्लिश लैंग्वेज ही डोमिनेंट है। बिकॉज एक तो कॉलोनाइजेशन की वजह से, तो जो कॉलोनाइजर्स थे वो कॉलोनाइज्ड को स्कॉलरशिप्स दे के या अपने यहाँ जॉब्स दे के तो अपना एक सॉफ्ट इमेज क्रिएट करते थे। दैट इज़ अ कॉन्सेप्ट ऑफ सॉफ्ट पावर एज वेल इन इंटरनेशनल रिलेशंस। लेकिन चूंकि अभी वो रोल जो है वो कदरे कम होता जा रहा है बिकॉज ऑफ सोशल मीडिया इमर्जेंस। लैंग्वेज का अपना तो एक रोल है ही, लेकिन सोशल मीडिया पे जो अबंडेंस ऑफ इंफॉर्मेशन है या अवेलेबिलिटी ऑफ इंफॉर्मेशन है, उसकी वजह से एक कॉमन लेमैन को भी ये चीज़ें समझ में आ गई हैं कि हमारा सिर्फ लैंग्वेज सीखना ही मकसद नहीं था या एक ही लैंग्वेज जो है वही कोई डिवाइन लैंग्वेज नहीं है। अभी हमारा जो टिल्ट है वो किसी भी तरफ हो सकता है, हमें सिर्फ ये देखना होता है कि हमें किस तरफ से बेनिफिट ज़्यादा मिल रहे हैं। तो वो कुछ चीज़ें मुश्किल तो रहेंगी हमारे लिए थोड़ा, हमारे जैसी पॉलिटिकली इनस्टेबल इकोनॉमीज़ की वजह से, बट हमें कुछ ना कुछ बेनिफिट्स दोनों तरफ से मिलेंगे क्योंकि हम इसी तरह से ही चल रहे हैं।
3: मुझे ये लगता है कि अंग्रेज़ी ज़ुबान जितनी वाइड स्प्रेड है उसकी इम्पोर्टेंस इस हवाले से बहुत ज़्यादा है कि हम टेक्नोलॉजी के दौर में रह रहे हैं और हमारी ज़िंदगियों को एल्गोरिदम ड्राइव कर रहा है और उसका बहुत ज़्यादा ताल्लुक अंग्रेज़ी ज़ुबान के साथ। इवन वो बच्चे जो सॉफ्टवेयर इंजीनियरिंग में इनरोल्ड हैं या वो सॉफ्टवेयर इंजीनियर बन रहे हैं, जब वो प्रोग्रामिंग या स्पेसिफिकली कोडिंग सीखते हैं, तो उसके लिए भी बहुत ज़रूरी है कि वो अंग्रेज़ी ज़ुबान पर महारत रखते हों या कम अज़ कम उसकी बेसिक्स जानते हों। तो इसको अगर हम पॉलिटिकली लिंक करें चीज़ों को, तो वो ये बनता है कि सोशल मीडिया पर नैरेटिव बनते हैं। इवन पॉलिटिकल कैंपेन्स, इलेक्शन कैंपेन्स सोशल मीडिया पर रन की जाती हैं और वहाँ पर जो नैरेटिव बनता है वो लोगों को ड्राइव करता है या एक राय कायम करने पर मजबूर करता है। तो सारी दुनिया एक तरफ एक कंटेंट यूज़ कर रही है जो कि अंग्रेज़ी ज़ुबान में है और वो ममालिक उसको ड्राइव कर रहे हैं जो कि अंग्रेज़ी ज़ुबान बोलने वाले हैं और समहाउ एक ग्लोबल इस्टेब्लिशमेंट के तौर पर भी कंसिडर किए जाते हैं। जबकि दूसरी तरफ हम देखते हैं कि सिर्फ इस एक पहलू में चाइना ज़रा सा पीछे नज़र आता है, क्योंकि चाइना का अपना सिस्टम है, सर्च इंजन अपना है, सोशल मीडिया अपना है, उसके ज़रिए से वो अपनी आवाम का नैरेटिव या उनकी ओपिनियन तो शेप अप कर पाते हैं, मगर दुनिया पर उसका क्या असर है वो इस हवाले से अभी इस रेस में थोड़ा सा पीछे हैं। मगर वो इसको कंपनसेट करने के लिए इकॉनमी के हवाले से मुख्तलिफ स्ट्रेटजीज़ यूज़ कर रहे हैं और एक बहुत बड़े कॉम्पिटिटर के तौर पर सामने आए हैं।
1: आप बिल्कुल सही कह रहे हैं और मैं आप दोनों के ओपिनियन से इत्तेफाक करती हूँ। आपको भी पता है कि दुनिया के अंदर तीन चीज़ें जिन पे ज़्यादा मेन फोकस होता है और इनका इन्फ्लुएंस पूरी दुनिया पे होता है, एक टेक्नोलॉजी, एक एकेडमिया और एक इकॉनमी। एकेडमिया के पॉइंट पे तो हमने बात कर ली, लेकिन अगर हम टेक्नोलॉजी के बारे में बात करें, आपको क्या लगता है कि दोनों ज़बानों का टेक्नोलॉजी के अंदर क्या किरदार है?
2: ओके, सो जैसे हम पहले भी बात कर रहे थे लैंग्वेज का एकेडमिया में रोल किस तरह से है, दूसरी तरफ अगर हम देखें तो चाइना दुनिया का सबसे बड़ा प्रोड्यूसर है। वो आप मोबाइल फ़ोन की सेंस में ले लें, लैपटॉप्स की सेंस में ले लें, आप ایئر کنڈیشنر کی سینس میں لے لیں, آپ نے پچھلے ہی دنوں سنا ہوگا کہ بی وائی ڈی سرپاسز ٹیسلا. تو چائنا ایک بہت تیزی سے بڑھتی ہوئی اکانومی ہے ان سینس آف ٹیکنالوجی. تو اگر آپ اس شفٹ کو بھی دیکھیں تو لینگویج میں تو چائنا نے خود کو بہت دیر پیچھے رکھا, لیکن ابھی اے آئی اور چیٹ جی پی ٹی اور ان چیزوں کی ایمرجنس کی وجہ سے چیزیں قدرے آسان ہو گئی ہیں, ٹرانسلیشن آسان ہو گئی ہے, تو ان کو اب کمیونیکیٹ کرنا آسان ہو گیا ہے دوسری دنیا کے ساتھ. اس کے بعد چونکہ چائنا دنیا کا پانچواں حصہ آبادی بھی ہے, ایک ہی ملک, تو سارے ایشیا کی پروڈکشن آپ آئی فونز کی دیکھ لیں, آپ ایچ پی کی دیکھ لیں, آپ ڈیل کے لیپ ٹاپس کی دیکھ لیں, تو ایشیا کی ساری پروڈکشن وہ کمپنیاں بھی آ کے چائنا میں ہی کرتی ہیں اور پھر چائنا سے اس پورے ریجن میں ڈیلیور کرتی ہیں. تو ٹیکنالوجی کی وجہ سے تو وہ ایک ملک اٹ سیلف ایک جائنٹ ہے. سو اس کے کچھ نقصانات بھی ہیں ہمارے جیسے چھوٹے ملکوں کو گلوبل وارمنگ کی صورت میں, بٹ وہ ٹیک جائنٹ ہیں تو وہ اس پہ ڈومینیٹ کر رہے ہیں اگلے آنے والے کچھ سالوں میں مزید.
1: بالکل صحیح کہا آپ نے. اور ہم تھرڈ فیکٹر پہ بھی بات کر لیتے ہیں جو کہ اکانومک فیکٹر ہے. آپ کو کیا لگتا ہے چائنا اور چائنا کی زبان اور انگلش زبان ان دونوں کا کیا اکانومک لیول پہ افیکٹ ہے؟
2: اوکے, اسی کو اگر ہم لے کے چلیں تو ویسٹرن ورلڈ نے یو این او, آئی ایم ایف اور ورلڈ بینک بنائے تاکہ وہ ڈفرینٹ چھوٹے ممالک کو ایڈ دے سکیں یا ان پہ اپنی ڈومیننس برقرار رکھ سکیں. لیکن اگر آپ کرنٹ ڈیٹا کے مطابق دیکھیں تو امریکہ اٹ سیلف چائنا کا سب سے بڑا مقروض ملک ہے, اور اس کے بعد ہم پاکستانی سی پیک کے تھرو آ جائیں یا آپ ڈفرینٹ اور پروگرامز کے تھرو آ جائیں, ہم چائنا سے بہت سارے پیسے قرضوں, ایڈز یا ڈفرینٹ میمورینڈمز کے تھرو پیسے لے رہے ہیں تاکہ ہم ان کے ساتھ بنے رہیں. تو ٹیکنالوجی اور اکانومی میں اس ٹائم پہ اگر آپ دیکھیں تو چائنا کا, جو میں نے پہلے بھی مینشن کیا تھا, 17.6% آئی تھنک جی ڈی پی, ٹوٹل ورلڈ جی ڈی پی کا شیئر ہے. تو ہم ان کی اس امپورٹنس کو کبھی بھی اگنور نہیں کر سکتے. ایک ریسنٹ ڈیولپمنٹ میں جس میں کہ دنیا نے دیکھا کہ پہلے بوئنگ کی ڈومیننس تھی جو کہ ایک امریکن کمپنی ہے ایئر ایویشن میں, تو وہ ڈومیننس چائنا نے پچھلے سال میں ختم کر دی ہے. چائنا کا اپنا ایک طیارہ C919 آپریشنل ہو گیا ہے, اس وجہ سے بوئنگ کو اپنے طیارے واپس لینے پڑ رہے ہیں, اور اس میں ایک وجہ تو ٹیرفز بھی ہیں جو امپوز کیے گئے, اور دوسری وجہ یہ ہے کہ چائنا چونکہ ایک ایمرجنس پاور تھی تو وہ اپنی ہی اکانومی کو سٹیبل کرنے کے لیے ان کا جو ڈالر آؤٹ فلو تھا وہ روکنے کے لیے انہوں نے اپنی ساری پروڈکشن شروع کر دی ہے, وہ بے شک گاڑیوں میں ہو, فونز میں ہو یا جہازوں میں.
1: سر راشد حسین سے میں پوچھنا چاہوں گی کہ انہوں نے ٹیکنالوجی, اکیڈمیا اور اکانومی تینوں کے بارے میں رائے سنی ہے, اب وہ اپنی رائے اس کے بارے میں کیا دینا چاہیں گے؟
3: اس کے بارے میں میں اپنی رائے کا اظہار اس حوالے سے کروں گا کہ ریسنٹلی نیشنل یونیورسٹی آف ماڈل لینگویجز میں ایک کانفرنس ہوئی, وہاں پر ہماری فریٹرنیٹی کے جو ایکسپرٹس ہیں انہوں نے اپنی رائے کا اظہار جو کیا وہی میری رائے ہے, اور میں اس رائے کو سیکنڈ کرتا ہوں. وہ یہ ہے کہ اے آئی کے ایمرجنس سے پہلے لینگویج آف اکیڈیمیا اور اس کی امپورٹنس اور بطور سبجیکٹس یہ مختلف یونیورسٹیز میں یا تعلیمی اداروں میں پڑھائی جاتی تھی, جبکہ وہ کام اب اے آئی بہت آسانی سے چند سیکنڈز میں کر کے دے رہے ہیں. اب اس کے خلاف ایک آرگیومنٹ یہ ہو سکتا ہے کہ کیا وہ ایتھیکل ہے یا نہیں ہے, جبکہ حقیقت یہ ہے کہ بہت سارے جرنلز نے, پبلشرز نے اس حقیقت کو تسلیم کیا ہے کہ اے آئی کا یوز ایک حد تک بالکل ٹھیک بات ہے. اور اگر ہم اس کا کمپیریزن پاسٹ کے ساتھ کرتے ہیں تو پہلے بھی پروفیسرز کے پاس ریسرچ اسسٹنٹس ہوا کرتے تھے, پروفیسر صرف ان کو ڈکٹیٹ کیا کرتے تھے, گائڈ کیا کرتے تھے, اور وہ تحریر اصل میں ریسرچ اسسٹنٹ کی طرف سے ہوا کرتی تھی. تو میرے خیال سے اس حد تک تو انگریزی جو ہے وہ تھوڑی سی, یعنی اس کی ریکوائرمنٹس یا اس کو سیکھنے کے حوالے سے جو تردد اسٹوڈنٹس کی طرف سے تھا وہ تھوڑی تبدیل ہوئی ہے. جہاں تک اکانومی کی بات ہے اس لحاظ سے میں سر حمزہ کی بات سے بالکل اگری کرتا ہوں کہ چائنا جو ہے وہ ایک ایمرجنگ اکانومی ہے, اور ہم یہ توقع رکھ سکتے ہیں کہ اگلے کچھ سالوں میں انگریزی کی امپورٹنس اس حوالے سے کم ہو سکتی ہے. آخری بات وہ یہ کہ لینگویج جو ہے ٹیکنالوجی کی ابھی بھی وہ انگریزی ہی ہے, تو مجھے لگتا ہے کہ اگر انگریزی کو اس حوالے سے ذرا سا بھی اگنور کیا گیا یا ایویٹیبل بنایا گیا, اس کے امیجیٹ اور فار فلنگ ریپرکشنز ہو سکتے ہیں کسی بھی اسٹوڈنٹ کے لیے یا کسی بھی ادارے یا ملک کے لیے.
1: بہت شکریہ سر راشد حسین اور سر حمزہ امین اپنے خیالات کا اظہار کرنے کے لیے. آج کا ہمارا ٹاپک تھا امپورٹنس آف چائنیز اینڈ انگلش لینگویج. ہمارے ساتھ تھے سر راشد حسین اور سر حمزہ امین. بہت شکریہ سر راشد حسین اور سر حمزہ امین اپنے خیالات کا اظہار کرنے کے لیے. آج کا ہمارا ٹاپک تھا انگلش اور چائنیز لینگویج کی امپورٹنس کے بارے میں. ہمارے ساتھ ہے سر راشد حسین اور سر حمزہ امین. آگے بھی ہم اسی طرح کے معلوماتی پروگرام لاتے رہیں گے. ابھی ہمیں اجازت دیجیے, سنتے رہیے گا FM 92.6 UCP کی دنیا. اللہ حافظ.

0: एक नया अंदाज,
1: एक नई सोच,
2: नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन,
2: नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की,
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1,
2: UCP नंबर 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
3: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 UCP की दुनिया, जिसमें प्रोग्राम का नाम है फैकल्टी आर और मुझे कहते हैं एमन साकिब। हम फैकल्टी ऑफ लैंग्वेज एंड लिटरेचर की तरफ से हाजिर हैं और इस वक्त मेरे पास दो मेहमान मौजूद हैं, सर राशिद हुसैन और सर हमजा अमीन। मैं दरख्वास्त करूंगी कि आप दोनों अपना थोड़ा सा शॉर्ट इंट्रोडक्शन करा दें हमें।
4: फर्स्ट ऑफ ऑल आई वुड लाइक टू थैंक यू मिस एमन फॉर कॉलिंग अस एट योर शो। दिस इज हमजा अमीन एंड आई हैव बीन इनटू लैंग्वेज टीचिंग फ्रॉम लास्ट 7 years इन डिफरेंट प्रेस्टिजियस इंस्टीट्यूट्स इन लाहौर, लाइक कॉमसैट्स, अल्लामा इकबाल मेडिकल कॉलेज, यूनिवर्सिटी ऑफ एजुकेशन एंड माई करंट स्टेशन एट यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब।
5: Well, my name is Rashid Hussain and currently I'm working as a lecturer in English Language Center, the University of Central Punjab, and I'm also pursuing my PhD in English Linguistics. Prior to working here for last 4 years, I've been working in National University of Modern Languages and Minhaj University.
3: Thank you so much, Sir Rashid Hussain and Sir Hamza Amin, to be here with us today. So today we will be discussing the importance of English and Chinese language. We will be seeing their global influence, language and culture, business and technology. So let's move towards our first questions. Let's start with a broad one. What makes your language globally important today?
5: We just look at this very phenomenon of English being a lingua franca, then I think we got 2 major dimensions, technology and economy. According to the recent data, English language teaching industry is more than $60 billion industry, and it is going to be doubled after 2030. So mere khayal se iski importance is lihaz se bhi bahut zyada hai ki students jab bhi market mein job hunt karne ke liye jaate hain to ek bunyadi requisite ya requirement ye hoti hai ki unki communication skills, generally English communication skills, bahut achhi honi chahiye. According to recent reports by 5 major multinational companies, these are tech companies, they have highlighted that those who do not possess good English communication skills and analytical skills, they are not hired and we do not prefer to hire them. To mere khayal se is lihaz se bahut important hai ki students ko apni English language proficiency ko improve karna chahiye aur market requirements ke mutabik usko dekhna chahiye.
3: Let's ask Sir Hamza Amin to tell a little more about this.
4: Okay, I would like to second Sir Rashid Hussain. Like, English is a global language. It's a language of economy, language of aviation, language of cultural exchange. But the boom in business and economy, and specifically from the 21st century, China emerged as a Thucydidean trap for American economy or for Western economy. So, jab hum is perspective se dekhte hain, to China ek taraf to duniya ki almost 5th hissa abadi hai. Then, agar aap global GDP ka data dekhen, to करंट रिसर्च के मुताबिक करंट डेटा में चाइना अकेला 19.6% इकोनॉमी में शेयर होल्डर है, जो कि ग्लोबल पार्ट है उसका. तो हमें आने वाले वक्त में चाइनीज़ की इम्पोर्टेंस नज़र आ रही है, क्योंकि दुनिया का रुझान वेस्ट से अब चाइनीज़ की तरफ जा रहा है, क्योंकि वो एक मुल्क ही दुनिया का 5th हिस्सा है, इकोनॉमी में भी और आबादी में भी. So that's how Chinese language learning is now important in contemporary times. And we cannot like ignore the importance of English language, but currently the words is shifting from West to Chinese word. So that's my opinion.
3: Ab mera sawal Sir Rashid Hussain se hoga ki English language business world mein, technology world mein aur education sector ke andar bahut tez se raaj hai, aur aapko kya lagta hai के फ्यूचर में इसका किस तरह से लेकर ये चले?
5: جی میرے خیال میں زبانوں کے رائج ہونے یا غالب ہونے کا تعلق اس بات سے ہوتا ہے کہ کس زبان کے بولنے والے حکومت کر رہے ہیں کسی بھی ایریا پر یا دنیا پر. تو جیسا کہ ہم جانتے ہیں کہ کولونائزیشن کے بعد برٹنز نے تقریباً دنیا کے زیادہ تر علاقوں پر حکومت کی, اور جس کی وجہ سے ہمیں یہ دیکھنے کو ملتا ہے کہ انگریزی زبان ہمیشہ سے غالب رہی ہے جب سے انگریزوں نے کولونائز کیا. اس کے بعد سے امپورٹنٹ ایک ایونٹ یہ آتا ہے کہ 1990s میں انٹرنیٹ ایجاد ہوتا ہے, اور تب تک امریکہ بھی کولونائزیشن کے بعد انگریزی زبان سے مغلوب ہو چکا تھا. تو انٹرنیٹ کی لینگویج انگریزی ہونے کی وجہ سے پوری دنیا میں اس کی اہمیت اور بڑھ گئی. اور ڈیوڈ کرسٹل جو کہ ایک مشہور سوشیو لنگوسٹ ہیں اور برٹن سے ہیں, وہ یہ کہتے ہیں کہ ہم کسی زبان کے بارے میں یہ اندازہ نہیں لگا سکتے کہ کون سی زبان کتنی دیر تک غالب رہے گی. تو یہ اندازہ لگانا کہ اگلے 20-30-50 سالوں میں چائنیز گلوبل لینگویج بن جائے گی یا انگریزی رہے گی, یہ بہت مشکل ہے کیونکہ لینگویجز ایوالو ہوتی رہتی ہیں, لینگویجز میں تبدیلیاں بھی آتی ہیں. جیسا کہ ساؤتھ افریقن انگریزی میں ہمیں قریب 10,000 ایسے ورڈز ملتے ہیں جو کہ برٹش انگلش میں ایگزسٹ ہی نہیں کرتے. تو لینگویجز کو میئر کرنا یا اس ڈیٹا کی بنیاد پر کوئی اسپیکولیشن کرنا, یہ بہت مشکل کام ہے.
3: Now I have a question for Sir Hamza Amin. China's growing economic power has led to more global interest in Chinese. Are we seeing a language shift from Mandarin in business and diplomacy?
4: For this question, I think, like as Sir Rashid told us about the supremacy of English language, but nowadays we observed a shift, and in previous banned items, there was something like they banned Huawei's items in America, and in response, China banned Google services in China, and they developed their own. So currently China is an economy that can face anything, any challenge, and they have developed so much things. And currently, according to the data, China is offering maximum scholarships in technology, in medical sectors, in even they are offering scholarships in English language. So that would be a need for the global economies to learn Mandarin and go for Chinese different options, because the world has no other choices remained for them, because Americans and Western world is now working something differently on some different agendas. But the Chinese government is only working for economy, for sustainability, and that is the goal for them.
3: ہم بات کر رہے تھے چائنیز اور انگلش لینگویج کی امپورٹنس کے بارے میں. ہمارے ساتھ ابھی سر راشد حسین اور سر حمزہ امین ہیں. اب وقت ہوا جاتا ہے